Okay.

0: चाहिँ बसाउनु पर्छ भनेर मिसले भन्नुभएको।
1: अनि सर्को प्रकारबाट जोडिन घरपट्टि सफा राख्ने घाँस पराल र दाउरा छिट्नु जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो
0: भन्नुभयो नि। मिसले त घर वरिपरि गुरुहरू फुट्ने यो चार पगैया नदी जानमा

0: स्वीकृतिमा सम्मत देखाउन 146 असार कृष्ण पक्षको षष्ठी तिथि असार लागे समय अधिकांश तरकारी कुखुरा स्वास्थ्य हो जिउनाका किसानलाई सिरामको भरोसामा वार्षिक करिब 40 क्विन्टल चाम बिक्री गर्दा मदत आमदानी व्यवसाय खेतीमा लागेका महिला किसान अझै पनि पारिवारिक स्थितिमा
1: प्रदेश कंग्रेसमा आयोजना पत्र कागजमै सीमित गौरवका आयोजना

0: चाहिँ काम गर्न पनि मौसम विभागले सुझाव दिएका छन्। यसरी बर्खरियामा सवारी साधन दुर्घटनाको जोखिम बढ्ने भएकाले सवारी साधन ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ। श्री आयनसँग कुरा गर्दै काठमाडौँ जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश सुवेदीले भन्नुभयो,
1: सवारी साधन चलाउनु भन्दा अगाडि सवारी चालकलाई अनिवार्य रूपमा नै आफ्नो गाडीको जुन मेकानिकल परीक्षण गर्नुपर्ने हुन्छ। तारको अवस्था कस्तो छ, ब्रेकको अवस्था कस्तो छ, इन्जिनको अवस्था कस्तो छ, टेक्निकली अब लाइटहरू लगाएको लुकिङ ग्लासहरू के कस्तो अवस्थामा रहेको छ, सबैभन्दा पहिला त्यो साइडको परीक्षण गर्नुपर्छ र यदि सही आधारमा छ भने मात्र सवारी साधन चलाउनुपर्छ। सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा फिटिङको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने त्यस्तै गरी अब सवारी साधन चलाइरहँदाखेरि जस्तो अब परिवर्तनमा त्यो पानी पर्न लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ जोखिम नजान सवारी साधन चलाउनु भएन। सबैभन्दा पहिला त्यो सुरक्षालाई ध्यान दिनु पर्यो, सुरक्षित भइसकेपछि मात्रै सवारी साधन चलाउनु। यदि सवारी साधन चलाइरहँदा कुनै यस्तो किसिमको अवसर घटनाहरू घट्न नदियोस्, यस्तो किसिमको चाहिँ भयो

0: महिना पनि काम जारी रहेको हो तथा लास्टमा पनि लगातार झरी नपरेको कारण घर मानिसहरू नआएको कारण निर्माण व्यवसायीले यस्तो काम गरेको उल्लेख रहेको छ।
1: सरकारले 100 दिने कार्य प्रगति विवरण आउँको किसानलाई प्रति क्विन्टल 70 रुपियाँका दरले अनुदान उपलब्ध गराएको दावी गरे पनि कैलाली र बर्दियाका स्वयं किसानले पनि

अन्तर्गत साबित खर्चको महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमण नपरेको

0: किसान फेरेको साझा कोरोना व्यवसाय खेतीमा लागेका महिला किसानको परिवारबाटको अपेक्षा
1: महिला समाजबाट नै परिवर्तन बन्ने हुन्छ। उसले पनि महिलालाई सम्हाल्नुपर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो।

सामाजिक रूप से

छ। बिरामी भएर मृत्यु हुनेको संख्या छ, कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छैन, तर धेरै जस्तो पत्ता नलागेको कारण नखुलाइएको देखिएको छ। जापानका लागि कारोबार लाजदूत र हरि हर कान्त

छापिएको बागमती नगरपालिकाका नगर प्रमुख हरिलाल थारूको कार्यकालमा बगई नदीको नदीकरण पदार्थबाट उत्रिन उठेको राजस्व हिनामिना भएको पाइएको छ। बागमती नगरपालिकाभित्र सञ्चालन भएका पाँचवटा कौशल उद्योग र वन्य प्रशोधन केन्द्रलाई कम राजस्व वसुल गरेर स्रोत नखोलेको वा व्यवसाय रहेका ढुङ्गा टेकीलाई

अन्तर्गत 2125 सेक्टरमा विस्तार भएको छ। घरधुरी संख्या पनि वृद्धि भएको छ, 19125बाट 19150 पुगेको छ। बिक्री वितरण र व्यापारमा संलग्न किसानको संख्या पनि बढ़िरहेको

भनेको खबरमा उल्लेख गरेको छ। विदेशी वैज्ञानिक धमाधम हटाउँदै नाक शीर्षकमा अर्को खबर छ। नेपाल कृषि अनुसन्धान परिषद नाकै अध्ययनका लागि भन्दै विदेशीका 25 जना वैज्ञानिकलाई सेवाबाट हटाउने

निर्णय अध्यक्ष अनुसन्धान निर्देशनालय संसदीका निर्देशक पार्वती जोशीलाई हटाउने निर्णय गरेको प्रवक्ता भानुभक्त पोखरेलले बताउनु भएको छ। यसै गरी गोर्खा पत्रमा भित्रकृष्णमा सामुदायिक विद्यालयले विद्यार्थी पढ्न गएको शीर्षकमा खबर छ भने शान्ति सुरक्षा

सिन्डर रुसले यसरी बेलादेखि सबै प्रमुख सैनिक अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्नुभएका छन्। चीनको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ, सैनिक बलले चीनको

0: गर्नु अब किसान महिलाले परिवार र समाजबाट गरेको अपेक्षा। हालै सरकारी एक तथ्याङ्कले करिब 70% महिला कृषि महाबाट रहेको देखाएको छ। पुरुष जति विदेश रोजगारीमा वैदेशिक रोजगारीमा जाँदै गर्दा महिलाहरू घरभन्दा पनि व्यवसाय खेतीमा लाग्नेको संख्या बढ्दो छ। तर उत्पादित वस्तु बजारसम्म पुर्याएर बिक्री वितरण गर्न, विक्रेता खोज्न र आवश्यक परामर्शका लागि पुरुषसँग गरिने छलफलले समाज र परिवारले हेर्ने दृष्टिकोणले उनीहरूको मनोबल गिर्ने गरेको छ। हामीले काठमाडौँको सङ्ग्रहपुरका स्कुस खेती गर्दै आउनुभएका किसान अस्मिता खातीसँग कुराकानी गरेका छौँ।
1: किन भन्दाखेरि महिला भएपछि त आफ्नो शरीरको पनि अब थकान हुन्छ, त्यसमाथि बच्चादेखि लिएर गर्भवतीदेखि हरेक गरिरहनु पर्ने हुन्छ। त्यो माथि बारीको काम, जस्तै कि पहिला हामीले त इस्कुस टिपेर सानो सानो ग्याप लगाउनु पर्ने थियो, सानो कुरा बोकेर, अनि त्यो टाइममा चाहिँ महिला मिस हुँदाखेरि फेरि त्यो भारी बोकेर जाँदाखेरि त्यो बेला प्याक पनि हुँदैन थियो, अनि प्याक नहुने कारण कपडा खेल जान्थ्यो। त्यस्तो अप्ठ्यारो हुन्थ्यो कि म स्वयंले नै भोगिएको छु, तर अहिले चाहिँ के मात्रामा स्वास्थ्य भएको छ बाटो रोडिरहेको छ। त्यही भएर चाहिँ पहिलाको कुरा महिलामा भारी बोकेर जानु परेको साह्रै नहो, सबैजनाले गर्दा धेरै टाढो पाएको त्यहाँबाट। हजुर, त्यस्तै यहाँबाट स्कुस बोकेर त हामी 1 घन्टा 1.5 घन्टै लाग्छ, अब हिँडेर जानु पर्दाखेरि चाहिँ 45 मिनट त्यस्तै लाग्छ। स्कुस बोकेर सबैसँग पुऱ्याउनु जाने भने घरको काम चाहिँ कसले गर्ने? घरको कुरा घरको चाहिँ हामी आफै नै गर्नुपर्ने हुन्छ। मैले जानेलाई चाहिँ हजुर ज्यादा उठ्ने पसले दिनुपर्ने चारोहरू दिने, कुखुरालाई दिने, अनि घर बच्चाहरूलाई खाजा खान दिने, त्यो गरेर जानुपर्ने हुन्छ कि बिहान मात्रै उठेर गएर सानो उठेपछि स्कुस बोकेर आएपछि गर्नु पर्यो। जस अगाडि बाटो दिन पनि कुखुरा दिन पनि आनन्द दिएर चाहिँ हामी जुन स्कुस बनाउनु पर्यो त्यो चाहिँ सकेसम्म टाइमै पुऱ्याउनु पर्ने हुन्छ। आफ्नो एउटा काम गरेपछि अब सकिहाल्थ्यो नि हामीले, मतलब कि उहाँले एउटा जस्ट कमाइ ल्याउनु पर्ने ठाउँ कमाइ ल्याएपछि उहाँले खाना हेर्नु पर्दैन, खाना पकाउने, घर नाच्ने, बच्चालाई स्याहार्ने, लुगा धुने, अरू केही त्यस्तो होइन। तर उहाँले त सबै कमाउनु भएन, तरकारी बेचेर त्यो कमाउनुको लागि हामी त्यस्तो चाहिँ किन भएको भएर त्यो भार पुरुष र महिलामा विभेद, अब विभेद भनौँ न, पहिलादेखि नै अब पुरुषले घरको काम गर्नु हुँदैन, खाना पकाउने त्यस्तो भन्ने जस्तो पहिलादेखि नै विभेद हो कि पुरुष र महिलामा।

यहाँ जो छ चारैतिर पानीले भरिएको जस्तो देखिन्छ।

0: गर्नु मेरो यहाँ पिस गरेर देख्नु भएन असारभित्र त सताउनै पर्छ नि क्या
1: प्राविधिक साथी रणनीतिकारलाई धन्यवाद।

10 वर्ष चापलमा कमाएको पैसा

Thank you.

Thank you.

0: सभापछि सामान्य चाहिँ हो यो वर्षपछि सभापछि तयार गर्न सकियो भने पनि अहिलेकै के छ भने विश्वासपछि आउँछ पछिबाट अनि पुरानो गाई बेच्दै जाने नयाँ नयाँ घरमा राख्ने त्यस्तो गर्ने
1: कति महिनासम्म
0: महिनाभन्दा पनि यस्तो हुन्छ चार महिनासम्म बाली भइसक्छ है अनि बाली भएको दुई महिना चाहिँ बाली भएपछि सबभन्दा त्यो महिनामा गाडी सक्नुपर्छ त्यसले त बस्नु त दिइरहेको छ
1: यो अब बाछी पायो भने त अब धेरै मूल्यमा बेच्ने भयो है बाछाको
0: लागि अब अहिलेसम्म पाल्यो भने चाहिँ गरिरहनु पछि के हुन्छ
1: थाहा
0: छैन बाछु बेचिन् बाछुलाई तपाईँको पैसा दिएर
1: पठाउनु अहिले जुन चलिरहेको छ नि धेरै नै बाछु पाल्नु नै हुन्छ कि बाछु हुन्छ
0: यस्तो छ बाछु बाछु र बाछी त हाम्रो नेपालको यी गाईका अहिले अब चौधरा छन् चौधरा आठवटा छन् बाछा पनि हुर्केपछि बुढाले भने जस्तै एक हजार दिने अनि बुढा हुने
1: चाहिँ कति महिनासम्म पालेपछि
0: बाछी अहिलेसम्म बाछी खास गर्ने दुई वर्षमा गाडी तर मजा एउटा बाछी छ त्यो बाछी अहिले उन्नाइस महिनाको भयो त्यो उन्नाइस महिनाको बाछी बसेर दिन्छ पालेको छैन कुरा छ बाछीलाई बसेको बाछी हो दस लिटर तिन टाइम दिनुपर्छ तिन टाइम दिनुपर्छ दस लिटर दुध दिन्छ
1: Thank you. कति कसरी दिनुहुन्छ
0: गराएको मतलब त्यो यस्तो छ आएको आउँदैछ कि भन्ने कुरा छ भने के औषधि गर्नुहुन्छ कस्तो चलाउनुहुन्छ त्यही अनुसार
1: गरिसकेको
0: छ
1: पर्यटन सम्पर्कमा विशेष विशेष धन्यवाद दिँदै म बिन्दु पनि हुन चाहन्छु। नमस्ते।

Thank you.

সুন্দর দিকে তো

ఎంపీ

I'm going to go to the hospital.

0: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: चौबिसै घण्टा घटकको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा निरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिसलाई मुख पाकिने नसा च्याकेर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली साता भाषणी मराजगढी लक्ष्मीपट्टी संस्थाबाट कर्जा लिइसकेपछि तोकिएको शर्त बमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानुनी र नैतिक दायित्व हो।
1: यदि वित्तीय सम्बन्धी तपाईँको केही गुनासो छ भने तपाईँको पैसा लगाउने फोन नम्बर

0: उहाँले जन्तुहरूको संरक्षणबाट मात्रै मानव जातिको जीवन सम्भव हुने हुँदा यसको संरक्षणमा हामी सबै जुटौं। यस्तो अमूल्य सम्पत्तिलाई वन डरेरोको कारणले क्षणभरमै खरानी पर्न सक्छ। त्यसैले वन डरेरो नियन्त्रण गर्नु हामी सबैको दायित्व र कर्तव्य हो। वनलाई डरेरोबाट कसरी बचाउने?
1: हामी सबै आफ्नो वन क्षेत्रहरूमा अग्निले कारण निर्माण गरी सुक्खा समय अगाडि यसको मरम्मत क्षमता र सचेत पाइदैन।
0: बिडी चुरोट खाएन, डरीलाई बनाएर भागन,
1: गरभित्र गोप गर्ने कारण भवन,
0: बन्दा टिक्ने खाएपछि आगो राम्ररी निभाएर मात्र वन क्षेत्र छोडौ।
1: सुक्खा मौसममा वनमा आगो लाग्ने वस्तुहरू सराई लाइटर लिएर नभेटौ।
0: वनमा आगो लागेको देखिमा नजिकैको वन कार्यालय सामुदायिक वन र प्राणीमा खबर गरौं। सबै जुटेर सुरक्षित ढङ्गले डरेरोको नियन्त्रण गरौं। वन एन्ट्रीका क्षेत्र अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सान भएको बिगो असुल गरी 60,000 रुपियाँसम्म जरिमाना र 3 वर्ष कैद वा दुवै सजाय हुन सक्ने भएको हुँदा वनमा आगो लगाउने र आगलागी हुन सक्ने क्रियाकलाप नगरौं र अपराधमा सरीको सजायको भागीदार नबनौं। डिभिजन वन कार्यालय बोर्ड जिल्ला, फोन नम्बर 084

Thank you.

Thank you.

I'm going to go to the next one.

Thank you.

चिंता कर दीजिए।

0: आठ बजेदेखि साँझ छ बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा एक छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसाको थाती रोग सर्जरी नाक कान तथा थाती रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँकी नै नसा छ्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाईको क्यान्सर थेरापीको फिजिकबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि चौबिसै घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा भाषणी पाँचपाई गरम
1: साथै
0: कोरोना कारण जानकारी गराइन्छ।

विश्वास भन्दा म सही जानकारी पाइला मतलब उपचार केन्द्रका आधिकारिक भएको आवश्यक जानकारी दिनु क्षेत्रमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल डब्ल्यूडब्ल्यूएफ नेपालका साथै वित्तीय पूर्णालय स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्वदेश अनुसन्धान केन्द्र संगठन सहकारीमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ नै काम गर्छ।

0: Kim varsa, adına yardım edin.
1: Benim adım Mehmet Şansani.

aber sein Herr war zwar bedeckt, aber sein Desknappen war es zwar mit Beinigen gemalt. Dabei kam bei mir selbst bei die Kammer schon des Frontierers hat hier von Gazapur, doch war die Kontakte und der Fan Kohlpur, weil die Hatte mal auch Zeit, die Kaufwahlika, bei dem uns etwas an Passagen, wie die war, Kammer schon des Frontierers, mit dem Kessmusser, das hier schon mal sehr, was bei der Partika war, und dem Satz, schon bei dem Tag, Partika mal, ich passe mal in, sei, आठ की पद का घटना पुरुषार्थ की सुनवा से हम थे गर्तिया में करीब 3 लाख रुपया बराबर करके प्रसन्न छोरी का सम्मान करामत कंपनी का थार समुदाय का समन्वित विधेयक दफा छलफट आर्थ समिति में पठाए और शिक्षा तथा खेलकूद सरकार का उच्च प्राथमिकता में समाचार राष्ट्रीय नगर पालिका चालू आर्थिक वर्ष का सम्मान पेटी लक्ष्य सेवा सुविधा का प्रभाव कार्यता विशेष आर्थिक सुनवाई सम्पन्न करता राष्ट्रीय नगर पालिका का सभा आज पूरा कार्यक्रम नगर पालिका का आर्थिक सेवा प्रभाव तथा पारदर्शिता सभा के लिए प्रभावकारी बनेगा उद्देश्य कार्यक्रम का आयोजना कर रखो राष्ट्रीय नगर पालिका चालू आर्थिक वर्ष 2082-83 का चौथा तथा अंतिम आर्थिक सुनवाई को प्रगति प्रतिवेदन नगर पालिका का प्रमुख प्रशासक अधिकृत ने बहादुरी प्रस्तुत कर रहा

Thank you.

0: చేశాం. ఆయనే అన్ని అందరికీ
1: అనుకుంటున్నాం.

那个是什么？

Thank you.

0: 6 सेसनमा विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख पाकिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली सातका पाँचवटी पाँच पाँच गरी
1: साथै
0: कोर्टको एघार सुन्छ।

सारा तैयार है सरकार ने समाज में प्राकृतिक विपद व्यवस्थापन को पूर्व तैयारी बारे सबैलाई जानकारी गराउन निर्देश दिनुभएको छ। संसदले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँछ।

0: Sì, molto ancora, tutti quanti lo stato un po' magari che sono andato a fare per andare a fare tutto il giorno che non va, mi sono sentito ancora.
1: Selaku atas nik Rasulnya Samaima. Hanya sampai sampai dirinya sama sampai di sini Rumah Sarga Putera Kusun Zalai Dhamu Hai Kusma. Hanya ini sampai sampai dari Utaiya Ka Dikambi La Matapura Bisa Yaruka Sama Nama Jawab Dino. Satu, Desa Pindah Bangunan Dari Pairu Radugan Ka Karna Masa Pai Jangan Ku Cheti Nai Nientan Yom Yuni Kala Karna Ibu Kerasa Pernah पूर्व तैयारी का संबंध पहले तरीके का काम कार्रवाई का संबंध समेत जानकारी का अनुमान होने पर सरकार
0: इस बैठक में सांसद ने उठाया समस्या में प्रश्न को जवाब दिन सरकार ने निर्देशन दिनभरको आकस्मिक रश्मि समय में सांसद ने उठाया जनसरकार का गंभीर एवं महत्वपूर्ण विषय में ध्यान देना सरकार सचेत समेत कराने सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने योजना अघि सारेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा अधावले आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै भूमिहीन एकिङ र भएका परिवारलाई संयुक्त स्थानमा जग्गा उपलब्ध गराउने काम पनि अघि बढाइएको उहाँले 12,47,000 भन्दा पनि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको क्रममा रहेको छ।
2: नेपालको संविधान ले प्रत्येक नागरिकको आवास सुनिश्चित गरेको छ। साथै सार्वजनिक सम्पत्ति बढी गराई सड़क बन्द तथा अन्य सार्वजनिक उपयोगको जग्गाको संरक्षण गर्नु पनि राज्यको संवैधानिक दायित्व हो। सरकारले यी दुवै विभागहरू उपत्यका विभिन्न स्थानबाट उठाने मागहरू सञ्चालनमा राखिएका सुनवासी र परिवारहरूलाई दीर्घकालीन समाधान सहित पुनर्स्थापना गर्ने नेपाल सरकारको नीति हो। तत्कालको लागि राहत स्वरूप प्रति परिवार 25,000 र 3 महिनाको घर भाडा स्वरूप मासिक 53,000 रहेका परिवारले आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र

Grazie.

पार्टी का

चिन्ह काम व्यवस्था मुख्य बारी लगाउन नपाएपछि खाद्य अभावको चिन्ता बढेको स्थानीय दलले धानी बताउ

जस्ता पानीमा पनि परेको छ।

Thank you.

0: साझा खबर सुन्दै हुनुहुन्छ। वैदेशिक रोजगारीले रोजगारीले आमदानीको अवसर दिए पनि पछिल्लो समय महिलामाथि डिजिटल हिंसा, अनलाइन ठगी, फेक प्रोफाइल, ब्ल्याकमेल र गलत सूचनाका घटना बढ़िरहेका छन्। यसका जोखिमबाट कसले सुरक्षित रहने? अनलाइन मार्फत हुने ठगी र हिंसाबाट जोगिन महिलाले के कस्ता सावधानी अपनाउनु पर्छ? यिनै विषयमा केन्द्रित रहेर हामीले पौरखी नेपालका संस्थापक रञ्जु गुरुङसँग कुराकानी गरेका छौं।
1: भित्रै पनि साइबर क्राइमहरू भएको छ, थुप्रै हामीले घटनाहरू जुन घटनाहरू देखेका छौँ। त्यसमा पनि आज नेपालको राजनीतिक सीमामा चलेर जाने सुरक्षाको प्रकारहरू ज्यादै न्यून हुन्छ। त्यसको अवस्थामा चाहिँ अझ प्रदर्शन सक्नुपर्ने महिलाले यो विषयमा अझ बढी जानकार भएर, बुझेर, सचेत भएर, सजग भएर अनि यो विषयमा चाहिँ उनीहरूलाई चाहिँ जानकारी दिएर तथा वार्ताहरू चाहिँ राज्यले जनचेतनाहरू वृद्धि गरेर जन्म पर्छ, बुझ्नु पर्छ भन्ने त्यो ज्ञान, त्यसको महत्व चाहिँ उहाँहरूले दर्शाउनु पर्छ। अनि उहाँहरूले त्यो व्यक्तिगत जानकारी कसलाई दिने, कसलाई नदिने र व्यक्तिगत जानकारी अन्तर्दा पनि हुने डिजिटल ठगी अन्तर्गत चाहिँ वैदेशिक रोजगारीमा जाँदै गर्दाखेरि अब पुरुषहरूले जस्तै महिलालाई पनि भनेको थाहा पाउने चुनौती एकदमै धेरै कमै जान पाउने भइसकेपछि कुरा भयो। कतिपय चाहिँ अब पैसा दिएर जाने नपाउने साथीहरू पनि भएको ठगिएको एक त घरमा आर्थिक समस्याबाट जान परेन, हिमपान गरेर त्यो सङ्कलन गरेको पैसा पनि उनीहरूले खाएको मिस्टेक पनि हुन्छ। त्यसको नहोस् भन्नको लागि पनि सावधानी राख्नु पर्नु पर्यो। जति पनि वैदेशिक रोजगारमा जाने लागत छ नि, लागत चाहिँ उहाँले तिर्नु पर्दैन कि पुलिसलाई चाहिँ एम्प्लोयर पेड मोडल भन्छु। जसको उसको रोजगारदाता हो, उसको रोजगारदाताले उसको सेवा गर उसको पासपोर्ट बनाउनुदेखि लिएर उसको भिजाको, उसको तालिमदेखि लिएर उसको समग्र हवाई टिकटदेखि लिएर आफ्नो भूमिका रूपमा नपुगिन्जेलसम्म समग्र उसको लागत छ। उसको रोजगारदाताले तर बिचको बिचौलिएर हाम्रो महिलाहरूलाई त्यो बाहिर पनि जानकारी छैन। बिचको बिचौलियाले महिलाहरूबाट पनि के अरे फाइदा लिने र उसको जुन चाहिँ रोजगारदाता छ, रोजगारदाताको पनि फाइदा लिन्छ। एक नम्बरमा यो कुरा बुझ्नु चाहिँ जरुरी छ। र त्यसको साथसाथै अब उसले आफ्नो विदेशमा जानुभन्दा पहिला उसले आफ्नो फर्मुलामा नेपालका गर्दाखेरि उसको चाहिँ त्यहाँको सिक्युरिटी टिमको कुराहरू होला। अहिले पछिल्लो अवस्थामा यही ब्याङ्किङको सिस्टमहरू आइरहेको छ। यही ब्याङ्किङको एउटा झन्डालाई एकदमै सहज एउटा क्लिकमा नै विदेशबाट पैसा आउँछ, त्यहाँबाट विदेश पठाउँछ, सजिलो भएको छ। त्यसको साथसाथै एकदम चुनौती पनि छ। विदेशमा हुँदाखेरि चाहिँ रोजगारीको दरमा महिला भन्दाखेरि

Thank you.

Thank you.

भएको फोटोकपी चाहिन्छ, लाल खुर्ताको फोटोकपी चाहिन्छ, अनि तपाईँहरू सिधै पाँच नगरपालिकामा आउनु होला, अनि त्यसपछि हामीले

0: की व्यवस्था, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बासगढीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा भेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्यू सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँधिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थालीको पेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपेसर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल बाली
0: साथै
1: 11 कुटुम्ब सुधार।

0: सानिपामा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेतु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गर्नु।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगर।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउनु।

साथी को दबाब में होइन आफ्नो सपना को पक्ष में निर्णय करौ तर भने खुला कुरा गरौ समाधान लागू पदार्थ होइन लागू पदार्थ बाट टाढा बसौ स्वस्थ र उज्यालो भविष्य बसौ रेडियो दुर्गा कार्यक्रमको सहकारीमा स्वास्थ्य कार्यालय पर्दियाबाट जनहितमा जारी सचेत।

Thank you.

0: नमस्कार स्टूडियो खरी में कार्तिक 8:45 बेला आप सुने बीबीसी नेपाली सेवा।
1: युक्रेनको भविष्यले इन्फ्रास्ट्रक्चर क्षेत्रको गम्भीर अभावका कारण पछिल्लो आक्रमणमा प्रयोग भएका 23 ब्यालिस्टिक क्षेत्र मध्ये कुनै पनि फसल ल्याउन सकिएको जनाएको छ। राष्ट्रपति भोलिदेखि जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली

कारागार भएको जुन पछि शुरू भएका थिए। हिजोका कुनै दिन लामो शपथ परिवारको सूचना दिएको विषयमा विवाद भएपछि तनाव शुरू भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोन पछि फिफाले अमेरिकाका तर्फबाट विश्वकपका सर्वाधिक गोलकर्ता फलोरन बोल्टनमाथिको एक खेलको प्रतिबन्ध हटाउने निर्णय गरेको भन्ने विषयमा युरोपेली फुटबलको नियामक निकायले अविश्वास प्रकट गरेको छ। युएफएले फुटबलका नियमहरूको पालना सुनिश्चित हुन छाडेमा खेलको निष्पक्षता विश्वसनीयतामाथि एक प्रश्न उठ्ने चेतावनी दिएको हो। युएफएको वक्तव्यबारे बीबीसीका बेन क्राउचर भन्छन्, यो एक अत्यन्त असामान्य वक्तव्य हो र निकै प्रभावशाली छ। उनीहरू के भन्छन् भने नियमहरूलाई अपवादको अधीन राख्न सकिँदैन, विशेष गरी कुनै प्रतियोगिताको बीचमा त झनै होइन। बीबीसीका भेनकटर युरोपियन संघका खेलकुद तथा संस्कृति मामिला सम्बन्धी आयुक्त डेन मिकरेटले खेल सम्बन्धी निर्णय राजनीतिक

0: 心的感想哦。
1: 咖喱干妈的奶奶不好吃的吃，

0: ప్రతి తపన్ ఉంది కానీ సభకు ఆకస్మిక్
1: सदस्यहरूले विभिन्न समस्याहरूमै विषयहरूमा सरकारको ध्यान आकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाब दिन साथै देशमा विभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: आजको बैठकमा सरकारको कामबारे सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले सरकारलाई प्रश्न गरेका थिए। उनीहरूले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको उल्लेख गर्दै सरकारलाई निर्देश गर्न माग समेत गरे। त्यसो गर्दैमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू पनि थिए। त्यसै मध्येका एक रमेश प्रसाईले प्रतिनिधि सभामा भने
2: सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्नु कि गरेन के मान्छे भिडमा

0: कार्यक्रमले सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडी दुर्घटनापछि सरकारले समयमा नै उद्धार गर्न नसकेको बताइन्। कर्णालीकै सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा कर्णालीमा दुर्घटना हुँदा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए।
1: यसै साथ कर्णाली प्रदेशका अन्य सड़कहरूमा पनि दुर्घटनाहरू भएका छन्।

Thank you.

जीत निर्णय योजना आयोजन गरेका छन्। पेट्रियट शिक्षार्थीहरू सहयोगी देशका भण्डारमै लगिरहँदा रूसलाई आवासीय भवनहरूमा आक्रमण जारी राख्छन्।

0: गर्ने र प्रयोग गरेको कठोर तरकारीकारीलाई जिम्मेवार लाग्ने टाउको दुख्ने मुसा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा स्वास्थ्य सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: सुन्नुहोस्
0: है, रासायनिक पिसाबीको सट्टा जैविक तथा परम्परागत पिसाबीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

Thank you.

0: देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
1: घरका स्पर्शमा

साथ

समस्या